0: لوی روی شو, آپ ہیں عامر اور شیوانی کے ساتھ. نمبر ٹو کال 416-303-3639. دوستوں, ایک عامر جی, کریئر اگر ہم چاہیں, اگر ہم ایک کریئر بنانا چاہیں زندگی میں, اور کوئی بھی ہم اگر ایز اے پیرنٹ بات کریں تو ہم چاہتے ہیں کہ ہمارے بچے وہ زندگی میں وہ سب کچھ کریں جو وہ کرنا چاہتے ہیں, اور جس میں شامل ہے ایک ایسا کریئر بنانا جو فائنینشیل اسٹیبلٹی دے اور ساتھ میں ایک کانفیڈینس دے بچے کو, اور بچے کو یہ نہ لگے کہ ہم وہ کرنا چاہتے تھے نہیں کر پائے. اس کے لیے جو بھی اڑچنیں, جو بھی مصیبتیں وہ راستے میں آتی ہیں, ان کو کوئی ایسا انسٹیٹیوشن ہمیں مل جائے جو دور کر کے اس کو اپنی منزل تک بچے کو پہنچا سکے.
1: بہت اچھا.
0: اور وہ بھی ٹائم سیو کر کے. آج کے زمانے میں ٹائم کی ویلیو کیا ہے ہم سبھی جانتے ہیں. ایسے میں روحانی کالج ایک جانا پہچانا نام ہے عامر, ہم اور آپ کتنی ہی بار
1: بالکل
0: ہیں.
1: بالکل.
0: اور جب ہم گئے ہیں تب وہاں اتنے سارے پیرنٹس کے ہیپی فیسز ہمیں دیکھنے کو ملے ہیں, اور آپ نے بھی یہی فیل کیا ہے عامر؟
1: جی بالکل. روحانی کالج کے حوالے سے بات کریں تو بہت توجہ سے سنیے گا یہ بات. اگر آپ یہ چاہتے ہیں کہ آپ کا بچہ کوئی ایسا سکل سیکھے جو اس کو مہینے کا 15,000-20,000 تک کما کے دے,
0: جی
1: مہینے کا 15,000-20,000 گارنٹیڈ, اور مارکیٹ میں اس کام کی اتنی ڈیمانڈ ہو کہ لوگ ڈھونڈتے پھریں وہ سکل کہ کہاں سے ملے گا یہ بندہ, یہی سچویشن ہے. یہ سکل سکھاتا ہے روحانی کالج.
0: کیا بات ہے.
1: اور اگر آپ کو اپنے بچے کو ڈاکٹر بنانا ہے تو ڈاکٹر بنانا آج اتنا آسان کر دیا ہے روحانی کالج نے کہ آپ آج سے کچھ سال پہلے یہ سوچ بھی نہیں سکتے تھے یہ روٹ. بچے کو آپ تھراپسٹ بنانا چاہتے ہیں یا ڈاکٹر بنانا چاہتے ہیں یا پھر ایسا سکل سکھانا چاہتے ہیں جو ہمیشہ ڈیمانڈ میں بھی رہے اور 15,000-20,000 مہینہ بھی کما سکے, تو اس کے لیے روحانی کالج آپ کو بھیجنا ہے بچے کو. ہمارا ساتھ نبھا رہے ہیں اوم جی, ویلکم کرتے ہیں سر آپ کو.
0: گڈ مارننگ جی.
2: تھینک یو, تھینک یو بوتھ آف یو, عامر جی اور شیوانی جی. ریئلی اپریشیٹ کی آپ لوگوں نے اتنا کچھ ایکسپلین کیا, اور ایکچولی آپ شیوانی جی آئے تھے, آپ کو دھیان ہوگا کہ کیسے ہم نے وہ ہماری کنورسیشن کی, آپ نے ویڈیو دیکھی تھی.
0: جی.
2: ایک لیڈی جو کہ ہندی جن کو نہیں آتی, جن کو فلیپینو تھی ان کی لینگویج, انہوں نے ہندی میں ٹرانسلیٹ کر کے کیسے اپنے روتے ہوئے, کیا آپ نے دیکھا ویڈیو؟
0: بہت بہت ایموشنل ویڈیو تھا وہ.
2: جی جی, کہ مطلب ٹیچر کے لیے اتنا پیار کی ان کی وجہ سے. اس کی میں کہانی بتاتا ہوں.
0: جی.
2: اس نے دیکھو جو آر ایم ٹی کا پروگرام ہوتا ہے, سب کو پتا ہے کہ اس میں کہیں پہ 2 سال کا, کہیں 3 سال کا ہے, اور صرف روحانی کالج کے پاس میں 1 سال کا ہے. تو 1 سال کے اندر, اور وہ لڑکی نے کہیں اور سے کیا تھا پہلے, قریب 10 سال پہلے, وہ بھی ایج آف 51 پہ, اس نے ویڈیو بتایا سارا کچھ.
0: جی.
2: اور اس کے بعد میں 3 سال کورس کے بعد میں 3 اٹمپٹ ہوتا ہے اس میں.
0: جی.
2: تینوں اٹمپٹ نہیں ہوا اس کا. سو سی واز ٹوٹلی ہوپ لیس کہ اب میں کر ہی نہیں پاؤں گی, میں تھراپسٹ بن ہی نہیں پاؤں گی. دو سی واز ورکنگ ان دا سیم فیلڈ, فزیو تھراپی کلینک میں کام کرتی تھی, بٹ اس کو تھا کہ میں ایک آر ایم ٹی بن جاؤں تو ایک اچھی ارننگ, جیسے عامر جی نے بتایا کہ 15,000-20,000 کے آس پاس انکم ہوتی ہے, اس کو پتا تھا بیکاز سی واز ورکنگ ان دا سیم فیلڈ. تو اس کے بعد میں 8-9 سال بعد کسی نے بولا کہ روحانی کالج ہے اور وہاں پہ 1 سال پروگرام ہوتا ہے, اس نے ہم سے کانٹیکٹ کیا, اور ود ان 1 ایئر سی بیکیم آر ایم ٹی ان دا فرسٹ اٹمپٹ ان دا اوسکی اینڈ ایم سی کیو. اور وہ ویڈیو آپ کبھی عامر جی آپ بھی آئیں گے تو آپ کو دکھائیں گے.
1: جی.
0: بہت بہت خوبصورت ویڈیو. اور جیسے عامر, جس ڈاکٹر کی بات کرنے کی بات, جیسے ابھی آپ نے کہا کہ کبھی کبھی تو اتنا مشکل لگتا ہے پیرنٹس کے لیے کہ جب وہ بچہ بےچارہ کہتا ہے پیرنٹس سے کہ مجھے ڈاکٹر بننا ہے, تو پیرنٹس کہتے ہیں ہاں ہاں جی بالکل تمہیں بننا چاہیے, لیکن اس کے ساتھ اس کو 4-5 اور کریئر کے آپشن دے دیتے
1: ہیں
0: کہ ڈاکٹر بڑا مشکل ہے, کوئی بات نہیں تم ڈسہارٹن مت ہونا, اس میں بھی چلے جاؤ, اس میں بھی چلے جاؤ. تو بچہ ایفرٹ کرنے سے پہلے ہی ڈیمورلائز ہو گیا. لیکن آپ کے کیس میں تو آپ دیکھیے, آپ نے مجھے جیسے ایکسپلین کر رہے تھے, عامر بھی وہاں پہ گئے ہیں تو ان کو ایکسپلین کیا آپ نے کہ کیسے بڑی ایزیلی آپ اپنے بچے کا ڈاکٹر بننے کا سپنا پورا کر سکتے ہیں. اوم جی.
2: جی جی بالکل سیوانی جی, ابھی ہم نے اسٹوری شیئر کی تھی کیسے کیسے, چلو اتنا ٹائم تو نہیں ابھی ہمارے پاس, بٹ شارٹ میں بتانا چاہوں گا کہ कोई भी जब पेरेंट्स सोचता है कि मेरा बच्चा डॉक्टर बने, बच्चा खुद सोचता है, तो आफ्टर 12th ग्रेड जैसे हाई स्कूल पास होते हैं तो यहाँ पे फिर 4 साल का BSc, उसके बाद में एक लंबा टाइम होता है. हमने उस टाइम को कम करके डायरेक्ट आफ्टर 12th ग्रेड हमारे पास 1 ईयर का प्रोग्राम है नरवानी कॉलेज में प्री मेड का.
0: अच्छा.
2: उसके बाद में डायरेक्ट मेडिकल कॉलेज में ग्रांटेड एडमिशन है, चाहे आप कैरेबियन जाना चाहते हैं, चाहे बहामा जाना चाहते हैं, डायरेक्ट US में जाना चाहते हैं.
1: वाह.
2: और भी एक नहीं, 6-6 यूनिवर्सिटीज में US में हमारा डायरेक्ट कॉन्ट्रैक्ट है कि हमारे पास 1 साल का आप प्री मेड करें एंड देन यू कैन डायरेक्टली गो टू द US और वहीं पे आपका क्लिनिकल रोटेशन और वहीं पे फिर आप प्रेसिडेंसी और डॉक्टर बनेंगे.
1: बिल्कुल सही. इसका मतलब है कि अमेरिका में भी काम मिल सकता है डॉक्टर बनने के बाद, वो अमेरिका वाले भी इसको रेकग्नाइज करते हैं, राइट?
2: अमेरिका, अमेरिका ही नहीं पूरी दुनिया में, अमेरिका का अगर लाइसेंस है तो पूरी दुनिया में कहीं भी आप जा सकते हो, कितनी डिमांड है अमेरिकन डॉक्टर की.
1: बिल्कुल सही,
0: बिल्कुल सही.
2: कनाडा में भी आ सकते हैं.
0: जी. और अब आगे बढ़ने से पहले ओम जी, आपका नंबर मैं ज़रूर बता दूं, बड़ा आसान सा नंबर है 905-731-2555 और एड्रेस भी बहुत प्राइम लोकेशन पर लोकेटेड है, 239 क्वीन स्ट्रीट ईस्ट, स्वीट 21 इन ब्रैम्पटन. बड़े बड़े लफ्ज़ों में आपको रूहानी कॉलेज देखा मिल जाएगा. 905-731-2555. जी,
1: सवाल ये है ओम जी के, ये जो आप RMT का कोर्स कराते हैं, बहुत इम्पोर्टेंट सवाल मैं आपसे पूछ रहा हूँ. सबसे पहले ये बताइए कि ये जो मसाज थेरेपिस्ट्स होते हैं, इनकी मार्केट में डिमांड क्या है इस वक्त? और दूसरा सवाल, ये कोर्स कौन कर सकता है? ये दो बातें बहुत अहम हैं जी.
2: जी अमित जी, डिमांड बहुत ज़्यादा है अभी. जैसे हमारे 3 क्लिनिक हैं फिजियोथेरेपी के
1: जी,
2: हमारे कॉलेज हमेशा हर बैच में 20, 25, 30, 40 भी बच्चे पास होते हैं, RMT बनते हैं. और इतनी ज़्यादा डिमांड है कि हमें भी कई बार कमी पड़ जाती है. और बाहर के कम से कम 20 से ज़्यादा क्लिनिक हमारे पास में आके लाइनअप है कि हमें दो RMT, हमें दो RMT, और इवन 5,000 तक साइनिंग बोनस भी देने को तैयार हैं.
1: अरे वाह, बहुत अच्छा. और ये कौन कर सकता है, किसके लिए है कोर्स, क्या कोई प्री रिक्विजिट है इसका?
2: इसमें एक है कि PR और सिटीजन ही होना चाहिए, स्टूडेंट नहीं कर सकते, जो उनकी वर्क परमिट वाले भी नहीं कर सकते.
1: अच्छा.
2: और दूसरी चीज की इसमें सिर्फ और सिर्फ 12th ग्रेड पास होना चाहिए.
1: ओके. बिल्कुल ठीक.
2: कोई भी ऐसा बैकग्राउंड नहीं है आपका कि आपने कभी मेडिकल पढ़ी है, हेल्थ साइंस पढ़ी है, नहीं पढ़ी है, कोई मतलब नहीं. आपने आर्ट्स पढ़ी है, कॉमर्स पढ़ी है, आपने IT की है, जो भी काम कर रहे हैं, आपको 12th ग्रेड पास और 3 साल अगर इंग्लिश का कोर्स कहीं से किया हुआ है, मतलब इंग्लिश मीडियम में, तो बहुत इजी हो जाता है. और ज्यादा कुछ इसमें रिक्वायरमेंट है नहीं, और सिर्फ और 1 साल के अंदर आपकी पूरी लाइफ चेंज हो जाती है.
1: बिल्कुल सही.

0: 3FM
1: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
2: पेश खिदमत है आज की अहम खबरें। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के साथ जंग बंदी अब भी बरकरार है, अगरचे दोनों ममालिक के दरमियान हालिया झड़पों और हमलों की इत्तिलात सामने आई हैं। अमरीकी सेंट्रल कमान का कहना है कि खलीज ओमान में ईरानी बंदरगाह में दाखिल होने की कोशिश करने वाले दो ईरानी टैंकर्स पर गोलाबारी करके उन्हें नाकारा बना दिया गया, जबकि ईरान का कहना है कि आबनाए हुरमुज में अमरीकी हमलों से 10 मल्ला जख्मी जबकि 5 लापता हैं। अमरीकी सेंट्रल कमान का कहना था कि आबनाए हुरमुज में नाकाबंदी के जरिए ईरानी बंदरगाहों से 70 बहरी जहाज़ों को रोका गया। चीन ने आबनाए हुरमुज में अपने तेल बरदार जहाज पर हमले की तस्दीक की है। ईरान की जानिब से आबनाए हुरमुज में जहाज़ों की आमदरफ्त की इजाज़त देने और ट्रांजिट फीस वसूल करने के लिए बहरी अथॉरिटी का क़याम। ईरानी वज़ीर ख़ारजा अब्बास अराग़ची ने कहा है कि जब भी मामलात सिफारती तरीके से हल की जानिब बढ़ते हैं तो अमरीका ख़तरनाक फ़ौजी मुहिमजोई का इंतखाब करता है। उधर अमरीकी वज़ीर ख़ारजा मार्को रूबियो ने कहा है कि अमरीकी तजावीज़ पर ईरान के जवाब का इंतज़ार है, उम्मीद है कि जवाब ऐसा होगा जो संजीदा मुज़ाकराती अमल की जानिब ले जा सके। अक़्वामे मुत्तहिदा की सलामती कौंसिल में ईरान मुखालिफ अमरीकी करारदाद को रूस ने मुस्तरद करते हुए उसे गैर मुतवाज़िन और इश्तेआल अंगेज़ इकदाम करार दे दिया। ईरानी रुकन पार्लियामेंट अली खजरियान ने कहा है कि ईरान मुत्तहिदा अरब अमारात को हमसाया मुल्क के तौर पर नहीं बल्कि एक दुश्मन ठिकाने के तौर पर देखता है। IMF ने पाकिस्तान के लिए 1 अरब 29 अरब डॉलर्स कर्ज की मंजूरी दे दी। बांग्लादेश क्रिकेट टीम ने पहले टेस्ट के पहले दिन के अख्तिताम पर 4 विकेटों के नुकसान पर 301 रन्स बना लिए हैं। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
3: खास खास खबरें जो बैठते हैं आपके लिए पेश किया करते हैं। स्टूडियोज़ में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 202 रुपये 20 पैसे। डेबिट और ईमेल ट्रांसफ़र के थ्रू आप ट्रांसफर कर सकते हैं। पाकिस्तान में MCB की 1100 से ज़्यादा ब्रांचेज हैं। इसके अलावा हर बैंक में आप डिपॉजिट कर सकते हैं। आपका अकाउंट नहीं कैश या बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफ़र कीजिए। gondalbrothers.com पर आप लॉग इन हो जाइए। आज का रेट है 202 रुपये 20 पैसे। कॉल कर लीजिए 905-306-0000, 905-306-0000। फ्राइडे इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं। अंजुम कुरैश साहब एक्सम के हवाले से गुफ्तगू करेंगी। पवन मिडा साहब हमारे साथ होंगे मिठा फर्नीचर से। ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे। और अहमद मलिक साहब डेट कंसल्यूशन के हवाले से गुफ्तगू करेंगे। कनेडियन इंग्लिश हेडलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपके लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद हमारी फिर आपकी बातें हैं, लेकिन ये सबको सुनने के लिए हमारे साथ रहना है। अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज़ करेंगे हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
4: बिस्मिल्लाहिर्रहमानिर्रहीम। आज के प्रोग्राम रोशनी में साईं टैक्सी ड्राइवर की कहानी आपके लिए पेश कर रहा हूँ। मैं टैक्सी लेने स्टैंड की तरफ चला, जब मेरे पास एक टैक्सी रुकी तो मुझे जो चीज़ अनोखी लगी वो गाड़ी की चमक दमक थी। इसकी पॉलिश दूर से जगमगा रही थी। टैक्सी से एक स्मार्ट ड्राइवर तेज़ी से निकला। उसने सफ़ेद शर्ट और स्याह पतलून पहनी हुई थी जो कि ताज़ा ताज़ा इस्त्री शुदा लग रही थी। उसने सफाई से स्याह टाई भी बांधी हुई थी। वो टैक्सी की दूसरी तरफ आया और मेरे लिए गाड़ी का पिछला दरवाज़ा खोला। उसने खूबसूरत सा कार्ड मेरे हाथ में थमाया और कहा कि सर, जब तक मैं आपका सामान डिग्गी में रखूँ आप मेरा मिशन स्टेटमेंट पढ़ लें। मेरी आँखें खुली की खुली रह गई कि ये क्या है। मेरा नाम साईं है, आपका ड्राइवर। मेरा मिशन है कि मुसाफिर को सबसे मुख्तसर, महफूज और सस्ते रास्ते से उनकी मंजिल तक पहुंचाऊं और उनको मुनासिब माहौल फराहम करूं। मैं हैरान रह गया। मैंने आसपास देखा तो टैक्सी का अंदर भी उतना ही साफ था जितना कि वो बाहर से जगमगा रही थी। इसी दौरान वह स्टीयरिंग व्हील पर बैठ चुका था। सर, आप कॉफ़ी या चाय पीना पसंद करेंगे? आपके साथ ही 2 थर्मस पड़े हैं जिनमें चाय और कॉफ़ी मौजूद है। मैंने मजाक में कहा, नहीं, मैं तो कोल्ड ड्रिंक पीऊँगा। उसने कहा, सर को मसला ही नहीं, मेरे पास आगे कूलर पड़ा है, इसमें कोक, लस्सी, पानी और ऑरेंज जूस है, आप क्या लेना चाहेंगे? मैंने लस्सी का मुतालबा किया। उसने आगे से एक डब्बा पकड़ा दिया। मैंने अभी इसे मुंह से लगाया ही नहीं था कि उसने कहा, सर आप कुछ पढ़ना चाहेंगे? तो मेरे पास उर्दू और अंग्रेज़ी के अखबार मौजूद हैं। اگلے سگنل پر گاڑی رکی تو سائی نے ایک اور کارڈ مجھے پکڑا دیا اور کہا کہ اس میں وہ تمام ایف ایم اسٹیشنز ہیں جو میری گاڑی کے ریڈیو پہ لگ سکتے ہیں. اس کے علاوہ ان میں وہ تمام البم بھی ہیں جن کی سی ڈی میرے پاس ہیں. اگر آپ کو موسیقی سے شغف ہے تو میں لگا سکتا ہوں. اور جیسے یہ سب کچھ کافی نہیں تھا, اس نے کہا سر میں نے ایئر کنڈیشن لگا دی ہے, آپ بتائیے گا کہ ٹیمپریچر زیادہ ہے یا کم تو میں آپ کی مرضی کے مطابق اسے ایڈجسٹ کر دوں. اس کے ساتھ ہی اس نے رستے کے بارے میں بتا دیا کہ اس وقت کس راستے پر ہیں اور وہ کہاں سے جانے کا ارادہ رکھتا ہے اور اس وقت وہاں رش نہیں ہوتا. پھر بڑی پتے کی بات پوچھی, سر آپ چاہیں تو رستے سے گزرتے ہوئے آپ کو اس علاقے کے بارے میں بھی بتا سکتا ہوں, اور اگر آپ چاہیں تو آپ اپنی سوچوں میں بھی گم رہ سکتے ہیں. وہ شیشے میں دیکھ کر مسکرایا. میں نے پوچھا, سائیں کیا تم ہمیشہ سے ایسے ہی ٹیکسی چلاتے رہے ہو؟ اس کے چہرے پر پھر سے مسکراہٹ آئی. اس نے کہا, نہیں سر, یہ کچھ 2 سال پہلے میں نے ایسا شروع کیا ہے. اس سے 5 سال پہلے میں بھی اسی طرح کرتا تھا جیسے دوسرے ٹیکسی والے کرتے ہیں. میں بھی اپنا سارا وقت شکایتیں کرتے گزارتا تھا. پھر میں نے ایک دن کسی سے سنا کہ سوچ کی طاقت کیا ہوتی ہے. یہ سوچ کی طاقت ہی ہے کہ آپ بطخ بننا پسند کریں گے کہ عقاب. اگر آپ گھر سے مسائل کی توقع لے کر نکلیں گے تو آپ کا سارا ہی دن بڑا برا گزرے گا. ہر وقت ٹینٹیں کرنے سے کوئی فائدہ نہیں. عقاب کی طرح بلندی پر اڑو تو سارے جہاں سے مختلف لگو گے. یہ بات میرے دماغ کو تیر کی طرح لگی اور اس نے میری زندگی بدل دی. میں نے سوچا, یہ تو میری زندگی ہے. میں ہر وقت شکایتوں کا انبار لیے ہوئے ہوتا ہوں اور ٹینٹیں کرتا رہتا ہوں. بس میں نے عقاب بننے کا فیصلہ کیا. میں نے ارد گرد دیکھا تو تمام ٹیکسیاں گندی تھیں. ان کے ڈرائیور بھی کوئی خاص اپنا خیال نہیں رکھتے تھے. ہر وقت شکایتیں کرتے رہتے تھے اور مسافروں کے ساتھ جھگڑتے رہتے تھے. ان کے مسافر بھی ان سے بیزار ہوتے تھے. کوئی بھی خوش نہیں ہوتا تھا. بس میں نے خود کو بدلنے کا فیصلہ کیا. پہلے میں نے چند تبدیلیاں کی, گاڑی صاف رکھنا شروع کی, اپنے لباس پہ توجہ دی. جب گاہکوں کی طرف سے حوصلہ افزائی ملی تو میں نے مزید بہتری کی, اور اب بھی بہتری کی تلاش میں ہوں. میں نے اپنی دلچسپی کے لیے پوچھا کہ کیا اس سے تمہاری آمدنی میں کوئی فرق پڑا؟ سر بڑا فرق پڑا. پہلے سال تو میری انکم ڈبل ہوگی اور اس سال لگتا ہے کہ 4 گنا بڑھ جائے گی. اب میرے گاہک مجھے فون پر بک کرتے ہیں یا ایس ایم ایس کر کے وقت طے کر لیتے ہیں. مجھے لگتا ہے کہ اب مجھے ایک اور ٹیکسی خریدنی پڑے گی اور اپنے جیسے کسی بندے کو اس پر لگانا پڑے گا. یہ سائن تھا. اس نے فیصلہ کیا کہ اسے بطخ نہیں بننا بلکہ عقاب بننا ہے. تو کیوں نہ آپ آج سے عقاب بننے کا سفر شروع کر دیں. سائن نے ایک نیا فلسفہ دیا ہے, بڑا فلسفہ. وہ جو کسی نے کہا ہے کہ کوئی پانی میں گرنے سے نہیں مرتا, ہاتھ پاؤں نہ مارنے سے مرتا ہے. آج کے پروگرام کو یہیں ختم کریں گے. اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں. اللہ رب کریم ہم سب کے لیے آسانی عطا فرمائے اور ہمیں آسانی تقسیم کرنے کی توفیق عطا فرمائے. آمین سم آمین. ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم. اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003. ترقی کے بہت سے راستے ہیں اور راستہ آپ کے سامنے موجود ہیں. چوز آپ نے کرنا ہے اور پھر اس پر عمل بھی کرنا ہے. 24 گھنٹے ہمارے نشاط ریڈیو پاکستان .fm پہ سن سکتے ہیں. فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے. ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے. فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں. ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی, تمام آئی پی ٹی وی باکسز, جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی, امیزون فائر ٹی وی, روکو ٹی وی کے ساتھ ساتھ اوبر ایپ کے تھرو راجرز پہ بھی ہمارے نشاط دیکھ سکتے ہیں. ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں. ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی. اینڈرائڈ آئی فون دونوں کے لیے ہماری پاس فری ڈاؤن لوڈ کر سکتے ہیں. دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرمیڈ آپ دیکھ سکتے ہیں. ریڈیو پاکستان ٹورانٹو کے آن لائن نشاط بھی 24 گھنٹے ہماری ایپ کے تھرو سن سکتے ہیں. آپ کا اپنا ٹیلی ویژن چینل ہے, دیکھا کیجیے, اپنا فیڈ بیک بھی ضرور دیا کیجیے. شام 7 سے 9 ریڈیو پاکستان ٹورانٹو کے نشاط آپ سی ایم آر 101.3 ایف ایم پہ سن سکتے ہیں. یہی پروگرام آپ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ بھی لائیو دیکھ سکتے ہیں. جی ہاں, آپ ایپ کے تھرو دیکھیے, ویب سائٹ ٹورانٹو 360.tv کے تھرو دیکھیے, یا آپ ٹیلی ویژن میں تمام جو آئی پی باکسز ہیں ان کے تھرو دیکھ سکتے ہیں. اور آپ دیکھا بھی کریں, اپنا فیڈ بیک بھی ضرور دیا کریں. ریئل اسٹیٹ کے حوالے سے کوئی سروس چاہیے, ٹیم بھٹی سے رابطہ کیجیے. طلحہ بھٹی کو کال کر لیں 647-295-7861. گھر خریدنا, بیچنا, لیز کرنا, سائن کرنا, نئے پروجیکٹ میں انویسٹ کرنا ہو, کال کر لیجیے. اپنا ای میل ایڈریس بھی ٹیسٹ کر سکتے ہیں, ڈیٹا بیس میں سے ایڈ کر لیں گے. جو بھی نیا پروجیکٹ آئے گا آٹومیٹک ڈیٹیل آپ کو ملتی رہا کرے گی. ڈائریکٹ کال کیجیے, اپنا ای میل ایڈریس ٹیسٹ کر دیجیے, طلحہ بھٹی 647-295-7861, 647-295-7861. ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم میں آپ کا ہوسٹ اور دوست ارشد بھٹی ہوں.
0: You are listening to Radio Pakistan, Toronto.